बनते हैं यो यो यो नाली माली को पूरा हाई फाई निको यो यो यो नाली माली को पूरा हाई फाई निको यो यो यो यो यो यो यो यो पूरा हाई फाई।